0: It's 7 p.m. This time check is brought to you by
1: White Ish Beauty Cream, Glowing Skin Jo Raaz, a product by Biocon International Pakistan.
2: अब आप सुनेंगे GAFM नेटवर्क पर KTN News.
3: Brought to you by
4: Super White Rice Collagen Beauty Cream, a product by Aksa Cosmetics Pakistan.
2: आप सुन रहे थे
5: PTI पारां ॿिन्ही ऐवाननि में احتجاج کرن جو امکان ذریعن جو چوڻ آهي त خیبر پختونخوا میں گورنر راج جی منظوری خميس ڏهاڙي ورتي ويندي پارليامينٽ جو گڏيل اجلاس 15 آڪٽوبر تي طلب ڪيو ويو آهي اجلاس خميس تي صبح 11 وڳي ٿيندو